0: कि ऐसे कौन सा, सिर्फ एक बात अगर कही जाए आपको, आपसे एक यानी एक जाविये से अगर आप कहेंगे कि वो कौन सी बात है जो आपको लग रहा है कि लोग यानी दूसरों को मनवाने के हवाले से इस एक जाविये से ज़्यादा कोशिश कर रहे हैं दूसरों को मनवाने के लिए, या फिर ताकि लोग दूसरे मुतासर हों, कोई एक ख़ास काम जो आपको ज़्यादा दिख रहा है इन दिनों में?
1: इन दिनों में जो सबसे ज़्यादा और आसान एक्सेस है मोबाइल और सोशल मीडिया, और जिसमें वो अपनी लाइफ की प्राइवेसी तक को सैक्रिफाइस कर देते हैं कि जो बड़ी इम्पोर्टेंट है, और इसमें इसी दिखावे या इसकी वजह से जो वो है नहीं है, दे आर नॉट, कि वो उसको भड़ा चढ़ा के, तो वही दिखावा और मुनाफ़त, और उस तरह उसको फिर बाद में मेंटेन भी नहीं कर सकते, फिर जब खुलता है तो एक इंसल्ट भी होती है, और वही हमारे मुंह तो नुमाइश नहीं चाहिए, हमें नहीं चाहिए। मैं यही सोच रहा था, यकीन करें, अभी थोड़ी देर पहले मैंने कहा, अभी मैं सोच रहा था दुनिया के एक ज़माने में इतने मशहूर लोग, अभी मैं उनको रिव्यू कर रहा था कि उनका कोई नाम जिक्र मैं गौर करूं, तो उनका एक वक्त इतना ही चलता था, नहीं वो ख़त्म होता जाता है, सिर्फ हमारे अल्लाह का नाम, नबी का नाम या वो रहता है, इसकी कोई वैल्यू नहीं है, हालांकि उनके बड़े एफर्ट्स हैं। अगर हम बिल गेट्स का ले लेते हैं, एक दुनिया का रिचेस्ट पर्सन, हर खबर में और विंडोज में ज़रा कनेक्टेड थी, अभी बिल्कुल पसपर्दा चला गया है। इसी तरह ये एप्पल का वो फोत हो गया है, और इसी तरह है जिनके बड़े बड़े कारनामे हैं, जिन्होंने टर्निंग लाइफ दी है, जो हम लोग यूज़ कर रहे हैं, लेकिन फिर देखें तो यहाँ पर दुनिया की बेसबाती हम इसको पूरा नहीं कर सकते, और जरा सा आंख खुजल और खत्म, तो उसके लिए हम लोग लंबी मुसीबत गले ना ही डालें तो अच्छा है।
0: सही,
1: अल्लाह हमें याद रखे, अल्लाह हमारा जिक्र करे, बस।
0: सही सही, माशाल्लाह आपकी ये गुफ्तगू भी काबिल तारीफ है, लेकिन बस यही कि लोगों तक सही मैसेज पहुंच जाए, यही हमारी कोशिश रहती है। बहुत बहुत शुक्रिया ज़ुल्कर्नैन भाई,
1: बहुत शुक्रिया,
0: वालेकुम सलाम रहमतुल्लाहि व बरकातुहू। जी, इसी के साथ सभी इकराम एक आयत की तरफ बढ़ते हैं। अल्लाह सुब्हान तआला का इरशाद है, मन कान युरीदुल इज्जता فَلِلَّهِ الْعِزَّةُ جَمِيعًا, اگر عزت چاہیے تو اللہ سے مانگو, اگر مقام چاہیے تو اللہ کے نزدیک حاصل کرو, اگر قدر چاہیے تو اللہ کے رضا میں تلاش کرو, یہی ہے اس آیت کا مفہوم۔ لوگوں کی نگاہوں میں بڑا بننے سے پہلے اللہ کی نگاہ میں مقبول بننے کی کوشش کرو۔ سامعین کرام, لوگوں کو خوش کرنے کی کوئی حد نہیں, آج ایک کوئی خوش ہوگا تو کل دوسرا ناراض, آج تعریف ملے گی اسی شخص سے, کل تقنی تنقید کا سامنا کرنا پڑے گا۔ تو اگر انسان اپنی خوشی کو لوگوں کی رائے سے وابستہ کر لے تو وہ کبھی سکون نہیں پاتا۔ اچھا, ایک تو آپ اپنے دوسروں کی توقعات پر اترنے کی کوشش کر رہے ہیں, ایک یہ بھی کوشش تھی کہ ہر وقت دوسروں سے اپنی قدر منوانے کی خواہش, کیونکہ کوئی مہنگے برانڈ صرف اس لیے پہنتا ہے کہ لوگ متاثر ہوں۔ درمیان میں اپنے تقریر میں, جیسے میں بات کر رہا ہوں ادھر, اپنے تقریر کے دوران کچھ ایسے دو تین انگلش ورڈز کہہ دیے, یا پھر کچھ بعض لوگ ایسے کہتے ہیں کہ وہ اپنے آپ کو کچھ اسمارٹ ثابت کرنے کے لیے کوشش کر رہے ہوتے ہیں کہ کچھ ایسے بات کہہ دی جائے کہ لوگ سمجھے کہ ہاں بھائی بڑا قابل بندہ ہے کہ نہیں, ہوتا ہے کہ نہیں؟ ہاں جی, تو اسی طرح کوئی ظاہری شکل بدلتا رہتا ہے, سوچتا ہے, جیسے ہمارے ذوالقرنین نے سوشل میڈیا کے حوالے سے بھی کہا ہے کہ بعض لوگ ایسے سوشل میڈیا پر آ کر اپنی تمام اندرونی حالات کو, جو بھی ان کی خصوصی پرائیویسی جو لائف ہے, اس کو اس طرح لوگوں کے سامنے رکھ دیتے ہیں کہ بعد میں اس کا اپنا چھپانے کوئی بات ہی نہیں رہتی, اور پھر طرح طرح کے غلط یعنی وہ فراڈ کا شکار ہو جاتا ہے, مسائل کا سامنا کرنا پڑتا ہے اسے۔ تو یہ بات ہے, یہاں تک کہ ہم جو ڈگری حاصل کرتے ہیں, آج کل تو ڈگری حاصل کرنا بھی لوگوں سے کچھ یعنی وہ واہ بھائی واہ, تو یہ ایک کامیابی کا جو دار و مدار بھی یہ ہو گیا, معیار بھی یہ بن گیا ہے کہ ہم دوسروں سے کو متاثر کرنا یہ ہمارا مقصد رہتا ہے۔ حالانکہ ڈگری حاصل کرنا, یہ تو ڈگری تو کوئی نام نہیں ہے, بلکہ یہ علم حاصل کرنے کا ایک مرحلہ ہے۔ تو علم حاصل کرنے میں حقیقی معنی میں کیا ہم اس مرحلے تک پہنچے ہیں یا نہیں, یہ سوال تو آج کافی جو ہے نا لوگ اس پر فوکس نہیں کر رہے ہیں۔ تو اسلام میں ہمیں جیسے کہ گائیڈ کیا گیا ہے کہ من کان یرید العزہ فللہ العزۃ جمیعا, تو اللہ کی عزت چاہیے تو اللہ سے مانگو, چونکہ عزت اللہ ہی سے جڑنے میں ہماری پوری عزت ہے, اور اللہ ہی سے دوری میں ہماری رسوائی ہے۔ سامعین کرام, वक्त जो